भक्ति कर रहे भीखम शाह, जो जात का मुसलमान है, पंजाब की धरती का रहण वाला। आज भीखम शाह जदों सुबह नमाज अदा करन लगा, भीखम शाह दे नाल सारे मुरीद भी सन। और जिस वेले पश्चिम वाल भीखम शाह नमाज पढ़न वास्ते खड़ा होया, तां भीखम शाह नू अदुती प्रकाश दे दर्शन होए। तां भीखम शाह ने सजदा पश्चिम वाल करन दी बजाए पूर्व वाल कीता। सारे मुरीद पुछन लगे, आ भीखम शाह जी, आज तक तुसी रोज इतनी उम्र बीत गई, सजदा पश्चिम वाल करके नमाज अदा करते हो? क्योंकि हर एक मुसलमान पश्चिम वाल सजदा करके नमाज अदा करदा, ते आज तुसी पूर्व वाल क्यों सजदा कीता? तां भीखम शाह कहन लगा, जिस खुदावंद नू मैं रोज पश्चिम वाल नमाज अदा करदा सां, आज उसने पूर्व दे विच पटने शहर दे विच जन्म लिता है। साथ सगत बोलो श्री। सारे मुरीद हैरान रह गए। भीखम शाह कहन लगा, हां जे मेरे ऊपर विश्वास नहीं तां फिर सारे चलो पटने दी धरती ते, किथे बिहार दी राजधानी पटना, किथे पंजाब पटियाले दे कोल रहण वाला भीखम शाह अपने मुरीदां नू लै के, उस वेले कोई रेल गड्डियां दे साधन नहीं सन, एक घुड़सवारी दे साधन होया करदे सन। अपने मुरीदां नू नाल लै के कितने दिन यात्रा करदा होया, जदों भीखम शाह उस स्थान ते आ पहुंचिया जिथे माता गुजरी दी कुख विचों धन गुरु तेग बहादुर सच्चे पातशाह दे घर गोबिंद राय जी प्रगटे। धन गुरु गोबिंद सिंह सच्चे पातशाह दे दर्शन करन भीखम शाह पंजाब तो तुर के पटने दी धरती ते आया, और आके अरदास कीती के मेनू एक वरा उस बालक दे दर्शन कराओ जिसने तुहाडे घर जन्म लिता है। माता गुजरी धन गुरु गोबिंद सिंह सच्चे पातशाह दे माता जी। माता गुजरी जी कहन लगे, अजे साडा जो ए लाल है बहुत छोटा है, ए बालक छोटा है, असी अजे 40 दिन भी नहीं होए, इनू बार नहीं कढ़ना, किते नजर ना लग जावे किसे दी। भीखम शाह कहन लगा, मैं तां होर कुछ नहीं मंगदा, तुहाडे कोलों पैसा नहीं मंगदा, कोई पदार्थ नहीं मंगदा, मैं तां इतनी दूरों चल के आया हां अपने मुरीदां दे नाल सिर्फ इस वास्ते के एक वरा मैनू गोबिंद राय जी दे दर्शन करा दे। साथ सगत बोलो श्री। ता मामा कृपाल जी धन गुरु गोबिंद सिंह सच्चे पातशाह दे मामा सन, माता गुजरी दे भाई। कहन लगे, चंगा तेनू दर्शन कराउंदे हां फकीर, आ भीखम शाह तेनू दर्शन कराउंदे हां, क्योंकि तेरे मन विच जो प्यार है ओ सच्चा प्यार लगदा है। मामा कृपाल जी गोबिंद राय जी नू दुशाले विच लपेट के जदों लै के आए, दलीजां विच खड़ोते होए आख्या, इत्थों ही दर्शन कर लो। अजे गोबिंद राय जी नू दलीज विचों बार कढ़न दी आग्या नहीं मिली। दुशाले विच लपेटे होए जदों गोबिंद राय जी दे सोहणे मुखड़े दे दर्शन कीते भीखम शाह ने, तां भीखम शाह ने आख्या, तू ओही है जिसनू मैं रोज 5 वरां
نماز پڑھ کے مناؤں دا رہا تو گوبند رائے اس اللہ دا روپ ہے سات سگت بولو سری ویکھن والیاں اکھاں جو مل گئیاں جسنوں بھی پربو دے ویکھن دیاں اکھاں پراپت ہوئیاں اسے نہیں پچھانیاں بیکھم شاہ ڈنڈوت وچ پہ گیا جتنے مرید نال آئے سن انہاں دے من وچ سنسا آ گیا سنکوچ آ گیا کہ اسی بیکھم شاہ دے مرید ہاں لیکن بیکھم شاہ ایک ہی کر رہے ایک بالک اگے متھے ٹیک رہے تاں بیکھم شاہ کہن لگا اپنے مریداں نوں کہ تواڈے من وچ اس بالک دے واسطے سنسا آیا تاں میں ہنے دور کر دیندا دو مٹی دی کجیاں منگائیاں بیکھم شاہ نے ایک مٹی دی کجی وچ مصری پا کے سجے ہاتھ وچ رکھ لئی ایک مٹی دی کجی مصری پا کے کھبے ہاتھ وچ رکھ لئی اور اپنے من وچ اے سنکلپ کیتا اور مریداں نوں دسیا کہ بھائی اسی اے دونوں کجیاں ہاتھ وچ لے کے بالک دے اگے کھلواں گے جے تاں اس بالک نے سجی کجی اتے ہاتھ رکھیا تاں اسی سمجھاں گے اے ہندواں واسطے آیا ہے اے جیس نے کھبی کجی تے ہاتھ رکھیا تاں اسی سمجھاں گے اے مسلماناں لئی سنسار تے آئے جدوں بیکھم شاہ دونوں کجیاں لے کے گوبند رائے جی دے اگے کھلوتا تاں گرو گوبند سنگھ سچے پاتشاہ اجے بالک روپ وچ سن تاں آپ دا نام گوبند رائے سی دونوں ہتھاں دی کجیاں لے کے جدوں بیکھم شاہ کھلوتا گوبند رائے جی دے اگے تاں گوبند رائے جی نے دشالے دے وچوں اپنے دونوں ہاتھ باہر کڈ کے انہاں دونوں مٹیاں دی کجیاں اتے رکھ دیتے سات سگت بولو سری بیکھم شاہ کہن لگا دیکھیا میں کیا سی نا اے بالک اے عام بالک نہیں ہے اے تاں خدا دا نور ہے اے ہندواں واسطے بھی آیا ہے اے مسلماناں لئی بھی آیا ہے اے سب دا سانجا پیر ہے اے سب دا سانجا گرو ہے تاں ہن بیکھم شاہ اور سارے مرید گوبند رائے جی دے چرناں وچ ڈنڈوت وچ پے گئے تے کی ارداس کردے ہن آو